0: इसको आप यूं समझिए कि आपके पास एक गाड़ी है जो बहुत तेज चलने की सलाहियत रखती है, लेकिन वो किसी वजह से उसकी ब्रेक्स जैम हुई हुई है। आप उसकी ब्रेक्स को रिलीज करेंगे तो गाड़ी तेज रफ्तार के साथ चलने लगेगी, लेकिन अगर वो ब्रेक्स उसके साथ लगी रहेंगी तो गाड़ी चलेगी नहीं। यही मामला हम इंसानों का है। हमारे अंदर अल्लाह ताला ने गैर मामूली सलाहियत रखी है नेकी के कामों की, लोगों के साथ हुस्ने सुलूक की, अल्लाह के करीब आने की रूहानी तौर पर, लेकिन हमारी इस सलाहियत के रास्ते में बुराइयाँ, गुनाह, ये रुकावट बनते हैं। इस रुकावट को जब हम दूर करेंगे तो हमारी सलाहियत सामने आएगी, वो अपने निखार के साथ, पूरी फोर्स के साथ वो अपना असर दिखाएगी। सो दोनों लाजिम व मलजूम है, बुराई को छोड़ना और नेकी की तरफ मायल होना।
1: डॉक्टर साहब, आपके इसी जवाब से एक सवाल और निकलता है, एक इंसान के लिए नेकी, किसी दूसरे इंसान के लिए वो बदी काउंट की जाती है, कि वो उसको नेकी समझ रहा होता है एक इंसान और दूसरा इंसान उसको बदी समझ रहा होता है, तो इसका ये बड़ा पेचीदा मसला है, इसको किस तरह हल किया
0: जाए? आम हालात में ऐसा नहीं हो, यानी इंसानियत बहसियत मजमूई इस बात पर बिल्कुल क्लियर है कि सच बोलना अच्छी बात है, झूठ बोलना बुरी बात है, लेकिन इस बारे में बाज़ोकात कन्फ्यूजन, नाम नेहाद बज़ाहिर कन्फ्यूजन इसलिए होता है कि जो शख्स झूठ बोल रहा है उसको अपने झूठ में इतना फ़ायदा नज़र आ रहा है, उसमें इतना पैसा नज़र आ रहा है कि वो अपने आप को धोखा देता है कि मेरा झूठ बोलना असल में एक अच्छी चीज़ है, मतलूब चीज़ है। बाज़ औक़ात कन्फ्यूजन्स भी होते हैं और वो कन्फ्यूजन्स दूर किए जाने चाहिए। मसलन बाज़ लोग समझते हैं कि अगर हम चोरी करके लोगों की मदद करें तो ये नेकी का काम है। इस कन्फ्यूजन को दूर करना चाहिए, यानी चोरी चोरी है, हर हाल में नापसंदीदा, काबिल मजम्मत है, दूसरों की मदद अगर आपने करनी है तो जायज़ माल से करें। सो मैं गुजारिश कर रहा हूँ कि नेकी और बदी में फ़र्क बिल्कुल वाज़े है। ये ठीक है बाज़ औक़ात बाज़ वक्ती हालात की वजह से, बाज़ लोगों के ऊपर ख़ास सूरत हाल के दबाव की वजह से वो बाज़ औक़ात इसमें कन्फ्यूज़ हो जाते हैं, तो उनकी कन्फ्यूजन दूर कर देनी चाहिए। और मैं आपको यकीन दिलाऊं कि अगर इंसान दयानतदार है और वो ज़िद्दी नहीं है, वो मुतकब्बिर नहीं है, वो मुतासिब नहीं है, तो वो किसी के समझाने पर बात को समझ जाएगा।
1: बाज़ रिवायात में ऐसा भी पढ़ने को मिला है जिनमें अल्लाह रब्बुल इज़्ज़त ने बड़े बड़े गुनाहगारों की बख्शिश फरमा दी और इसी तरह बड़े बड़े मुत्तकीन को छोटी सी बुराई या कमी की वजह से उनकी गिरफ्त फरमाई है। तो अगर उनकी माजी की परफॉर्मेंस देखी जाए तो एक इंसान की बिल्कुल ख़राब परफॉर्मेंस रही है और ज़िंदगी के आखिरी लम्हे में जाकर अगर उसने भूले भटके भी नेकी कर ली तो अल्लाह ने उसको जन्नतुल फिरदौस में जगह दी और एक इंसान की पूरी ज़िंदगी अच्छे अमाल से भरी पड़ी है, मतलब जो सारे अल्लाह ताला के बताए हुए अहकाम हैं उस पर वो अमल पैरा है, लेकिन आखिर में जाकर उससे एक छोटी सी खता होती है और वो उसकी या तो उसके बाद मौत आ जाती है या फिर वो दूसरी राह पे गामजन हो जाता है और फिर वो जहन्नम का ईंधन बन जाता है। तो इस हवाले से आप अपनी कीमती राय से हमें आगाह फरमाएं।
0: देखिए, गुजारिश ये है कि ये जो दीन है ना, ये एक इकाई है, इसमें कोई बात दूसरी बात से मुतजाद नहीं है, दीन में कोई कंट्रडिक्शन नहीं है। जब कभी भी कोई आप हदीस समझना चाहते हैं या कुरान की कोई आयत समझना चाहते हैं तो उसको पूरे दीन के निज़ाम से अलग करके, आइसोलेट करके, सियाक व सबाक से काट के नहीं समझ सकते। अल्लाह ताला इंसाफ करने वाला है, आखिरी दर्जे में अल्लाह ताला लोगों पर मेहरबान है, आखिरी दर्जे में अल्लाह ताला हिकमत वाला है, उसकी हिकमत की कोई इंतहा नहीं। ये जो आप इस वक्त मिसालें पेश कर रहे हैं ये तो अजीबोगरीब मिसालें, यानी इन मिसालों को अगर उन्हीं अल्फाज के साथ मान लिया जाए जो आप बयान फरमा रहे हैं तो تو واقعی اس کا کوئی جواب ہی نہیں ہو سکتا، لیکن یہ ایسا نہیں ہے۔ اصل میں حدیث میں کیا ہوتا ہے، ایک سننے والا ایک بات سنتا ہے اور بعض اوقات وہ بات نامکمل ہوتی ہے، یا نبی اکرم صلی اللہ علیہ وسلم نے ایک بات بیان فرمائی، اس بیان میں کچھ چیزیں بالکل امپلائڈ تھیں، وہ آپ سے آپ ان میں شامل تھیں، لیکن سننے والے نے اس کو نہیں سمجھا۔ اب سنیے، ایک شخص کہ جو زندگی بھر گناہگار رہا اور آخر میں کسی چھوٹی سی نیکی کرنے پر وہ جنت کا مستحق بن گیا، یہ اصل میں ادھوری سٹیٹمنٹ ہے۔ یا تو سننے والے نے پوری بات نہیں سنی، یا نبی صلی اللہ علیہ وسلم نے یہ بات بیان فرمائی اس بات کو فرض کر کے کہ چونکہ سننے والے دین کو جانتے ہیں، قرآن کو جانتے ہیں، تو پوری بات سمجھ لیں گے۔ یہ قرآن سے واضح ہے کہ جو گناہ کبیرہ کرتا ہے وہ توبہ کے بغیر نہیں بخشا جائے گا، شرک، قتل، زنا وغیرہ، اگر آپ یہ کرتے ہیں تو آپ کو توبہ کرنی ہے اور پھر آپ دھلیں گے۔ تو نبی صلی اللہ علیہ وسلم کے اس ارشاد میں جو بات بیان کی گئی ہے اس سے یہ معلوم ہوتا ہے، مثال کے طور پر، کہ ایک فاحشہ عورت نے ایک پیاسے کتے کو پانی پلایا اور وہ بخشی گئی، یہ ہے اصل میں اجمال۔ اس کی تفصیل یہ ہے کہ اس نے پیاسے کتے کو پانی پلایا، جس کے نتیجے میں اللہ کی طرف سے اس کو پھر وہ توفیق ملی کہ اس کے اندر کا وہ احساس زندہ ہو گیا اور اس نے جا کے توبہ کی، اللہ سے گڑ گڑا کے معافی مانگی، اپنے اس گھٹیا کاروبار کو چھوڑا، وہ پاک صاف پاکیزہ ہو گئی اور اس کے بعد جنتی بن گئی۔ اگر آپ یہ کہنا چاہتے ہیں کہ اس نے کتے کو پانی پلانے کے بعد اپنے پھر وہی حرکت شروع کر دی اور وہ معاف کر دی جائے گی، تو یہ قرآن کے صریح الفاظ کے خلاف ہے۔ یہی معاملہ ہے جو نیکی کرنے والے کے جہنم میں جانے کا معاملہ ہے۔ جس نیکی کرنے والے کا ذکر اس حدیث مبارکہ میں ہے، وہ بظاہر نمازی تھا، بظاہر دیندار تھا، اندر سے متکبر تھا، اندر سے اس کے نیکی کی اصل روح موجود ہی نہیں تھی، اس وجہ سے برسوں ظاہری عبادت کرنے کے باوجود وہ اللہ تعالیٰ کی رحمت سے محروم ہو گیا۔ یہ ہو ہی نہیں سکتا شارب صاحب کہ ایک شخص مخلصانہ طور پر اللہ کی عبادت کرتا ہو اور اللہ تعالیٰ اس کو ایک چھوٹی سی غلطی کی وجہ سے پکڑ لے، یہ اس کی شان، مہربانی، عنایت، بندوں کے ساتھ جو درگزر کا تعلق ہے اس سے بعید چیز ہے۔ سو حدیث میں جو بات سمجھائی گئی ہے وہ یہ ہے کہ دیکھو، اپنی نیکیوں پر تکبر نہ کرو، تم نیکی کرتے ہو تو یہ اللہ کی مہربانی ہے کہ وہ تمہیں اس کی توفیق دیتا ہے، لیکن اگر تم نیکی پر تکبر کرو گے تو تکبر اتنا بڑا گناہ ہے کہ تمہاری بظاہر ان نیکیوں کے باوجود تم آخر میں اپنے برے انجام کی وجہ سے جب تم اس دنیا سے رخصت ہوگے تو تم جہنم رسید کر دیے جاؤ گے۔ یہ ہے اصل میں وہ بات جو بیان کی گئی ہے۔
1: بہت شکریہ سر، آپ نے میری کنفیوژن کو دور فرما دیا اور مجھے امید ہے کہ بہت سے لوگ اور بھی لوگوں کی یہ کنفیوژن دور ہو گئی ہوں گی۔ اب ہم بڑھتے ہیں بریک کی جانب اور بریک کے بعد مزید سوالات کا سلسلہ جاری رکھتے ہیں۔